نو سے پیارے سننے والوں، یاد دلانے کہ آپ سن رہے ریڈیو آواز تاجک، اور آپ کے ساتھ ہم اس پروگرام کے دیجے رامزیا. ابھی ہم نے طے کیا کہ آپ کو تاجک سواریوں کے بارے میں بتائیں گے، ہمارے ساتھ رہے. ایتہاسک ویگیانکوں نے سامانی درجہ کے سمائے کو تاجک اتہاس کا سوارن یوگ کہا ہے. اس سمائے سے جڑے الگ الگ مدعوں پر جنکاروں نے ریسرچ اور چرچا کی ہے، اور اس آدھار پر قیمتی کام پبلش ہوئی ہے. سامانی درجہ کی ایتہاسک بہو گول سے جڑے مدعے، جس سے وردار ایڈمنسٹریٹو مدین پرانتوں کی سیمائیں، شہروں کا بیورو، اور آخر میں سامانی درجہ کے علاقے کا برہنہ اور سکورنا شامل ہے. ان سبھی پر یووا ویگیان نیکرو سفرزودہ نے سامانی درجہ کی ایتہاسک بہو گول نام کی کتاب میں اچھی طرح اور سسٹمیٹک طریقے سے ریسرچ کی ہے، اور لیکھک نے ایک مونوگراف کے روپ میں ایک کتاب تیار کر کے اور لوگوں کو پیشکش کی ہے. یہ دھیان دینے والی اور گیان بڑھانے والی بات ہے کہ لیکھک نے قیمتی فیکٹس، جانکاری اور ایسے سورس کا استعمال کیا ہے جس کی ابھی تک پوری طرح سے استعمال نہیں ہوئی ہے، اور تاجک نیشنل اسٹیٹ سامانیز کے علاقے کا ایک پورا میپ بنایا ہے. یہ میپ تجدہ کے راشٹریہ سنگرہالے میں دوسری ایتہاسک تصویروں کے ساتھ ہے، اور اسے کوئی بھی سنسکرت پسند کرنے والا اور ہسٹورین یا ریسرچ استعمال کر سکتا ہے. جو حصے پچھلے میپ پر نہیں دکھائی گئی تھے یا جو سامانیدوں کے علاقے کے باہر مار کیے گئے تھے، وہ سستان کا حصہ ہے. یہ سامانی درجہ کے دکشن میں تھا. ریسرچ کے بعد جانکاری اور سورس ملنے کے بعد اس کی پہچان بھی ہوئی، اور اسے سامانی درجہ کے علاقے میں شامل کیا گیا. دوسرے حصے مکھیا روپ سے سینٹرل ریگستان سے، جسے ایتہاسک سورس میں خوراسان ریگستان کہا جاتا ہے. کئی پرانت جو سامانی درجہ کے پشچم میں تھے، زیادہ تر سائنٹیفک اور ایتہاسک کاموں میں اس علاقے کو دوسرے میپ پر بھی سامانی درجہ کے علاقے کے باہر دکھایا گیا ہے. بھروسیمان ایتہاسک سارس کے انوسار، جیسا کہ دکشنی پرانتوں کے معاملے میں بتایا گیا ہے، یہ علاقہ یعنی سامانی درجہ کا علاقہ اس سمے کے جبال عراق کے علاقے میں ایک درے سے شروع ہوتا ہے جسے اجم کہا جاتا ہے. ابو بکر نرشاہی کی بھروسیمان کتاب ہسٹری آف بخارا میں لکھے ہے کہ امیر اسماعیل سامانی نے اپنے رجا کا علاقہ اروان درے سے سندھ اور ہند کی سیماؤں تک بڑھایا. میں اس بات پر زور دیا گیا ہے، اس بات پر زور دینا چاہیے کہ سامانی درجہ کے شاندار وانچ کو پھر سے بنانے کے راستے پر اتنی بڑی پہل اور اہم سائنٹیفک اور ایتہاسک کام وولوس کی دیش بھکتی، خود کے بارے میں جاگرکتا اور راشٹری پہچان کا ثبوت ہے. آج کل کچھ لوگ تاجک بھاشا کو دری بھی کہتا ہے، جو سامانی دیو کی درباری بھاشا کو بتاتی ہے. سامانی درجہ تاجک لوگوں کی اتہاس کا سنہرا دور ہے، اور بہت کم سمے میں یہ وانش خاص کر اسماعیل سامانی مہان خوراسان کو ایک کرنے، ایک سینٹرلائز رجا اور ایک بڑا سامراج بنانے میں مدد کرنے میں کامیاب رہا. یہ ہمارے رجا اور ہمارے گرو کا ایک بہت بڑا کیندر ہے، اور یہ آسانی سے پتہ لگایا جا سکتا ہے کہ یہ اتہاس میں کوئی حادثہ نہیں یعنی سامانی درجہ کا بنا، بلکہ یونیورس سال قانون کے دائرے میں بنایا گیا تھا. یہ دھیان دیا جا سکتا ہے کہ سامانی درجہ کی پہلوی اینڈ نوویں صدی کے چوتھے کوارٹر میں طاہریان نے پھر سیفاریان نے رکھی تھی، اور اسی آدھار پر سامانی درجہ بنا. اسماعیل سامانی کے سمجھداری اور ان کے نیائے کی چھایا میں ان کے راج میں کئی شہروں میں ایجوکیشنل انسٹیٹیوشن بنائے گئے ہیں، خاص کر بخارا میں، جس سے رودکی، فردوسی اور ابن سینا جیسے مہان لوگ نکلے ہیں. انہوں نے مڈل ایسٹ میں گیان، سنسکرتی اور کلا کے وکاس میں قیمتی کوشش کی. رودکی کو ملک الشعراء کہا جاتا ہے، اور وہ پہلے مہان داری بولنے والے کوی اور فارسی کویتا کے سنستھاپک تھے. ان کے علاوہ کچھ اورینٹلز، جیسے کہ امریکی اتہاسکار ریچارڈ فرائی کے انوسار، رودکی نے پہلوی کریت کو تاجک داری کریت میں بدلنے میں اہم بھومکا نبھائی. سامان اس کی سب سے بڑی
की सेवा ये है कि उन्होंने ताजिक भाषा को ज्ञान साहित्य म्यूजिक पूजा इंटरनेशनल कम्युनिकेशन या यून कहें कि कानून और इंटरनेशनल रिलेशन की भाषा बना दिया। ये घटना किसी और ऐतिहासिक स्टेज पर नहीं हुई थी। इस मामले में सामानित ने जो किया उसके बाद के राजा काराखोनियान गजनवियान सलजुकियान अश्तरखोनियान और आखिरी वंश मानगित वंश इतिहास के पन्नों से सामानित की इस बड़ी कामयाबी को मिटा नहीं सके। यानी ताजिक भाषा को साइंस और ज्ञान इतिहास हमेशा की जिंदगी और म्यूजिक की भाषा में बदल। आजकल हमारे देश के बड़े इलाके में लोग अलग अलग भाषाएं बोलते हैं। हमारे लिए सबसे प्यारी भाषा हमारी अपनी मातृभाषा है और इतिहास में किसी को भी इसे हमसे छीनने का मौका नहीं मिला। हालांकि इन सभी रंगीन संस्कृतियों के बीच कनेक्शन के लिए रुदकी और फिरदौसी जैसे महान लोगों ने ताजिक दरी भाषा को चुना है। हालांकि इसका मतलब ये नहीं है कि ताजिक भाषा दूसरी भाषाओं से बेहतर है। ये भाषा पुरानी आर्य देश के सभी निवासियों के बीच एक पुल की तरह है जो एक दूसरे के बगल में रहते हैं। शाहनामा द्वारा फारसी भाषा का सबसे कीमती रूप है। वो अनोखा खजाना गीतों में कविता का निचोड़ है जिसने इस देश के संस्कृति और साहित्य को शब्दों में बयां किया है। तहजीब सच्चाई का धर्म न्याय कारीगरी जवानी हिम्मत और उम्मीद को शाहनामा के मुख्य विषय के रूप में पहचाना जाता है जिस फिरदौसी ने महाकाव्य कहानियों के जरिए लोगों की फिर से सुनाया। अबुल कासिम फिरदौसी का जन्म इस्माइल सामानी की मौत के सिर्फ 33 साल बाद यानी साल 940 में तूस शहर में हुआ था। हालांकि उनके जीवन काल में सामानिदों के एजुकेशनल और साहित्य इंफ्रास्ट्रक्चर ने फिरदौसी की शानदार प्रतिभा को फलने फूलने दिया और अनोखी रचना शाहनामा को लिखा। सामानिद रजा ने आर्या लोगों के इतिहास में खासकर ताजिक लोगों के इतिहास में बहुत अहम भूमिका निभाई। ताजिक लोगों के इतिहास में सामानिदों की सबसे बड़ी सेवा ये है कि उन्होंने आर्या मूल आर्या लोगों के राष्ट्रीय और जाति मूल को बचाए रखा। भौगोलिक रूप से इसका एक बहुत बड़ा इलाका था जिसमें मुवरहुनर और खुरासान शामिल थे। बेशक हर सामानिद अमीर के जीवन और काम के बारे में विस्तार से बताया जा सकता है, लेकिन हम इस्माइल सामानी के कामों पर ज्यादा ध्यान देंगे क्योंकि ये सच में इस राज्य के स्थापक है और हम उनके कामों को किसी भी तरह से देखें। उन्होंने राज करने के तरीके का एक बड़ा उदाहरण पेश किया है। क्योंकि बुखारा सिल्क रोड के बीच में था इसलिए ये हमेशा पूरब और पश्चिम से आने वाले व्यापार के काफिलों का अड्डा बना रहता था। इसलिए इन व्यापारों और बस्तियों से शहर में बहुत ज्यादा दौलत आई। साथ ही शहर के लोगों के अलग अलग धर्मों और सामान्य रजा के खुलेपन ने इस समय के दौरान मुसलमानों जोर स्त्रियों ईसाइयों और हिंदुओं के लिए अपने धर्मों को आजादी से माना के हालात बनाए और अब्बासिद अमीरात में ऐसा नहीं था। प्यारे सुनने वालों ये थे हमारे टिप्पणी जो आपने सुना। हमारे दूसरे प्रसारण जारी रहा है हमारे अरे जो के साथ रहे।